0: अपना इस नाम से बाकी आराम जा हमारा, इस नाम से है बाकी आराम जा हमारा। बड़ा जी, मैंने ये दो तीन शेर जो है आपकी खिदमत पेश किए हैं, टाइम की बड़ी कमी है और रामा साहब की एक एक बात से इतनी बातें निकल आती हैं कि बस मैं तो बेबस हो जाता हूँ, और वो बात जो असल पैगाम होता है वो वहाँ पर ही रहता है। पर अल्लाह पाक जो है वो ईद मिलाद नबी सल्लल्लाहु अलैहि वसल्लम के सदके अल्लामा साहब की कब्र पाक जो है वो उस पर रहमतें और बरकात नज़ूर फरमाएगी। इसलिए बाबा कौम जितने बुजुर्ग गुजरे हैं अल्लाह पाक उनकी सब की मगफरत फरमाए और उनकी जो है वो कब्रों पर अल्लाह रहमत और बरकतों का नूर नाज़िल फरमाए। देखें, लोगों ने हमारे लिए बहुत कुछ दिया है, आज तो हम इस जो है वो यकीन करें ऐसे नाशुक्रे लोग आज पैदा हो चुके हैं कि जो अपने बड़ों की उस बात को, उनकी मेहनत को, आज तो यहाँ तक कि लोग अपने अब्बा जी के बारे में कहना शुरू कर देते हैं कि अब्बा जी ने भी क्या ज़िंदगी में किया है। यकीन करें, बड़े अफसोस का मुकाम है, बड़े अफसोस का मुकाम है कि अगर हम कहें कि हमारे बाबा जान ने, हमारे दादा जान ने, हमारे बाबे ने पाकिस्तान बनाया, हमारे फलाने ने ये किया, कुछ नहीं किया उन्होंने जी, वो ये करते तो बेहतर था। अब देखें उसकी चौथी पांचवी दसवीं नस्ल से आने वाले लोग जो हैं उनको मशवरा दे रहे हैं। ये बस ये जो बात है यही था, बंदा तो बस बंदा जो है रास्ते पर चल पड़ता है। आज दुनिया तरक्की इसलिए कर रही है, उनकी बातों से सीख रही है, उनसे उनकी बातों से जिस आदमी ने भी सीखा। मुस्लिम आई हुआ काफर तो मिले उरो कसूर, अल्लामा साहब ने कहा कि कोई गैर मुस्लिम बंदा है वो भी इस्लाम तरक्की देगा। देखा नहीं है दयानतदारी, अदल। आप देखें क्या ये जो दूध फिर वो बात हो जाती है, असल में माजरत जो है वो ये है कि जो हम एक चीज ऐसी जो आगे नजर आती है ज्यादातर बात उसी को जो है वो, वैसे फर्क किसी जगह पर भी नहीं है, फर्क किसी जगह नहीं है, लेकिन दूध के अंदर पानी मिलाने वाला जो है ज्यादा मशहूर है जी। अब देखें जी, मैं समझता हूं कि क्या यही ये जो चीज हम कर रहे हैं जिनको पता इसे मिलावट की वो हमें से नहीं है। आज हमें पता मन गशा वलाई समीना, नबी पाक हदीस मुबारक पढ़ते भी हैं, उलमा करम पढ़ाते भी हैं, समझाते भी हैं, लोगों हर आदमी को पता है, बच्चों को पता है, हमारे जो मैट्रिक के बच्चे हैं 15 साल को पता है लोगों को ये क्या कह रहे हैं, क्या क्या ये याद है उनको। लेकिन जब मिलाते हैं दूध के अंदर पानी या और चीजें मिलावट करते हैं, आज तो हर चीज के अंदर मिलावट हो चुकी है, क्या ये क्या वो जिसे मिलावट है कि वो मुसलमान नबी है कि मेरी वो समझे फारग है। अब कहने का मकसद ये है, आज देखें अगर फर्ज करें उसका मतलब ये है कि उसने मिलावट की, वो एक दायरा से निकला। अब एक आदमी वो मानता नहीं है, वो अपने मजहब पर चल लेकिन मिलावट नहीं करता, वो कहता है नहीं ये दूध जो है ये एक जानवर है वो प्योर देता है, एक असल चीज देता है, उसके अंदर कोई मिलावट नहीं है, बड़ा एक अल्लाह का नूर है, बड़ी साफ, बड़ा शफाफ, बड़े एनर्जी वाला, इसके अंदर बेशुमार किस्म की चीजें हैं जो बॉडी के अंदर जो है वो ताकत देती हैं, ये इसके अंदर को मिलाना कुछ चीजें। हालांकि ये जो लोग पास्चराइज वगैरह करते हैं ये इनके मुख्तलिफ साइंसी लिहाज से है कि मतलब है दूध इस किस्म का, इसमें कोई मिलावट उस किस्म की चीज है, हमारी तरह से नहीं करते। अब मुझे ये बताएं इस बात पर जब वो लोग अमल करेंगे तो उनको फायदा तो होगा, उनको फायदा तो होगा, उनको मुनाफा भी होगा, उनको इज्जत भी मिलेगी। जब हम एक दिन ही अमीर होना शुरू हो गए जी, क्या ना क्या यार अफसोस है मुकाम है कि मुसलमान यहां तक पहुंचा जिसको पता है कि राज़िक अल्लाह की दात है, फरमाता है रब है, फरमाता है वल्लाहु खैरुर राज़िकीन, मैं रोजी देने वाला जी, सबसे बेहतर रोजी अल्लाह फरमा में देना हो, उसके बावजूद भी हम रोजी के लिए फिर वो रोजी बच्चों को खिला रहे हैं, फिर वो रोजी जो है वो आप दो सबाब को खिला रहे हैं, फिर वो रोजी जो है वो बेशुमार, अब वो झूठी सच्ची जो इज्जत है 2-4-10 दिन तो रहती है, फिर वो एक दिन होता है खत्म हो जाती है। और यहां से जब जाने जब इंसान यहां से जाता है उसके दौरान भी लोगों को पता चल जाता है कि ये बंदा जनाब फलां है। मैंने एक मिसाल दी थी कि अगर किसी जगह पर कोने के अंदर एक आदमी छोटा सा चाय का होटल बनाता रखता है उसका वो टोल जो है वो है और वहां पर वो चाय असली चाय सही अच्छी प्योर देता है, तो वो उसको एडवर्टाइज करने की जरूरत नहीं है, उसको इश्तिहार देने की जरूरत नहीं है, दुनिया पहुंच जाएगी, उसकी खुशबू है। लेकिन जब ये झूठ और फ्रॉड है कितना अर्सा चलेगा जी? ये आज ऐ मुसलमान हमारी हालत ये है, आज हम जिस मुकाम पर पहुंच चुके हैं, अल्लाह ताला के हमारे अंदर बड़ी बड़ी मुश्किलें भी हैं, मुसीबतें तकलीफें भी इमाम पर है, हमें इज्जत और तकरीम नहीं है, ये इसलिए आज हम रास्ता भूल चुके हैं। और ये अल्लामा साहब की शायरी है, ये जो लोग और याद बुजुर्ग दीन है, ये आपको रास्ता जो है वो जो भटक चुके हैं आप उस रास्ते पर लाने की कोशिश करते हैं, लिहाजा इनकी बातों को समझें। आज तो कुछ लोग उठ चुके हैं जो इन लोगों से आपका तल्लुक खत्म करना चाहते हैं, वो चाहते हैं ये जो करंट आपके साथ जो लगता है और आपके अंदर जो है वो बत्ती रोशन हो जाती है, ये करंट खत्म किया जाए, बिजली खत्म की जाए, ये निजाम फेल किया लोड शेडिंग जाए जी, इसलिए इस वास्ते लोड शेडिंग का सिस्टम कट करो, तो इस वास्ते जो सोल्यूशन लगाओ। ये अल्लाह फरमाया जी कि देखो उन्होंने किया था कि तेलों के साथ हम पर हुए हैं, तेलों के खंजर अलाल का है कौमी निशा हमारा। अलामा साहब जो है वो उस बच्चे की मिसाल दे रहे कि हम कैसे पले पो, हम कैसे जवान हैं। अच्छा यहां पर एक नुक्ता है जी, नुक्ता ये है कि आज क्या हम अपने बच्चों को ये पाल पोस करते हैं क्या इस तरीके से करते हैं, क्या उनके अंदर सख्ती से उनके बाल पाल पोस करते हैं या आसानियों के लिए मुहैया करना शुरू करते हैं। आपके अंदर ये बड़े बड़े बड़े लोग थे, बड़े अमीर कबीर लोग थे, बच्चे पैदा हो जाए तो उनको जो है वो दूर दराज जो है वो औरतें आती हैं और छोटे छोटे बच्चों को दूर दराज लेकर चली जाती, दूर दराज लेकर चली जाती, जिस तरीके से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को भी माई अलीमा सादिया रज़ी अल्लाह अन्हा वो लेकर चली गई। अब ये रवाज़ वजह ये थी कि वो वाले जो थे वो अपने बच्चों को जरा जवान ताकतवर देखना चाहते थे, बड़ा मजबूत देखना चाहते थे, मुश्किल का मुकाबला देखना चाहते थे, वो उसके अंदर जो है वो अच्छी किस्म के आबो नशुनुमा हुई देखना चाहते थे, इसलिए बच्चों को दूर दराज भेजते। वो लोग वहां पर बड़ी सख्ती से बड़ी मुश्किल बर्दाश्त करते। आज देखें इंग्लैंड का बच्चा जो है हमारे यहाँ बच्चा को है वो हम उसको जो है पाकिस्तान या इसी सिंध या फर्ज के दूर दराज ऐसे इलाके में जाकर छोड़ दें, जिस तरीके से कई बार हम देखते हैं बड़ी फिल्मों के अंदर बच्चे जो है बड़े गरीबी और उस किस्म की जिंदगी गुजार रहे हैं। अब जो है वो अगर बच्चे हमारे वहां जाकर पले तो फिर वापस आए और फिर उनको पता चले कि ये वाकई ये बात, वो बच्चे मजबूत होंगे हमारे बच्चे। आज हमारा पाल पोस का निजाम भी खत्म हो चुका है, फिर ये पाल पोस का जब जिम्मेदारी फिर आती है तो फिर माजरत से हम जिम्मेदारी किसी पर डालते हैं तो फिर जिम्मेदारी वाले जो है बड़ा वो भी नाराजगी हो जाती है कि वालदेन से जिम्मेदारी ज्यादा किसकी है जी। अल्लामा साहब ने फरमाया कि वो फैजाने नजर था या मकतब की करामत थी, सिखाए इस्माइल को किसने अदाबे फरजंदी। भाई इस्माइल अलैहिस्सलाम को हैं, वाला साहब आ रहे हैं और कहते हैं मैंने खा कि मैं जो है वो तुझे ज़बह कुर्बान कर रहा हूं जी। अब वो बेटे मानते कर गुजरी जो अल्लाह का हुक्म है, तो अल्लामा साहब मानते हैं कि वो जो बच्चे के अंदर वो इस्माइल अलैहिस्सलाम की वो ताबेदारी, वो जो वालद साहब के साथ उनका तल्लक, वालद साहब की वो जो कद काठ बढ़ाकर बयान करना, उनकी जो ट्रेनिंग तरबियत थी वो कितने थी, तो वो फैजाने या तो कोई या फिर मकतब की करामत थी या फिर जो माई हजरा रजीदरा जो है वो उनको ट्रेन कर रहे थे कि आपके वालद साहब बहुत बड़े अल्लाह के नबी हैं, वो आएंगे हमको लेने के लिए, वो यहां पर आएंगे। बात यह है आज वहां पर पहुंचना उनके पांव की खाक के बराबर हम नहीं हो सकते, लेकिन ये जो अदाब फरजंदी है ये सिखाना, जिन्होंने सिखाना है वो उनको सिखाना पड़ेगा, और नहीं सिखाएंगे तो समझे वो ये भी किसी न किसी लिहाज से ये गुनाह का मुर्तकिब है। बात यह है कि हर आदमी का एक डोमेन है, हमारे घर के अंदर बीवी और मर्द हैं, बीवी और खावंद हैं, उन दोनों के अपने अपने डोमेन हैं। हर आदमी को है एक मुकम्मल ज़ाब्ता इस्लाम ने एक जो है वो हर आदमी की अपनी ड्यूटी लगाई है कि दाखिल किसके पास हैं, खारजा पूर किसके पास हैं, खजाने کس کے پاس ہے, یہ سارے کا سارا وہ انتظامیہ کس کے کنٹرول میں ہے, وہ سب چیزیں ہیں. آج ہماری پرابلم یہ ہے کہ ہم دوسرے کے ڈومین میں داخل ہونا پسند کرتے ہیں, ہم اپنے کام کو چھوڑ کر دوسرے کے کام اپنے پر تنقید چھوڑ دوسرے پر تنقید کرتے ہیں. یہ تو اس لیے تو ترقی نہیں ہے. جب تک انسان اپنے آپ کو نہ دیکھے, اپنے آپ کو ٹھیک نہ کرے, وہ اس وقت کوئی آدمی ٹھیک نہیں ہو سکتا. اللہ پاک میں ہدایت نصیب فرمائے. جی بات پھر ادھر ادھر ہو گئی ہے. کسی سے سیلی رواں ہمارا مغرب کی وادیوں میں گونجی ہماری. یہ علامہ صاحب تاریخ کے ایک جو ہے وہ تاریخ کا ایک ورق جو ہے پلٹ رہے. تو ایک شعر میں نے بھی ایک لکھا تھا کہ کھول کھول ماضی دے مسلم دریچیاں, کھول ماضی دے مسلم دریچیاں تینو پھر مستقبل تے آل لبے. یہ آل اور مستقبل تلاش کرنے کے لیے تو ماضی کے دریچوں کو کھولنا پڑتا ہے, ماضی کے ونڈے, ماضی کی جو کتابیں ہیں ان کو کھولنا پڑتا ہے. وہ علم کے موتی, وہ کتابیں اپنے آبا کی دیکھ ان کو یورپ میں تو دل ہوتا ہے ایسی بار. ان کو کھولنا پڑتا ہے, ان کو پڑھنا, ان کو دیکھنا, پھر پتہ پارے وہ پر تھے یہ پوری مسور کی دال, پھر پتہ چلتا ہے. تو کہنے کا مقصد یہ ہے کہ علامہ صاحب یہ فرماتے ہیں کہ وہ ایک تاریخ والے سے انہوں نے بات کی ہے کہ کبھی جو ہے وہ یہ تھا کہ مسلمان اس کی عزت میں گونجی آزام بار, یہ مغرب ہے. اس وہ اسپین کی بات کر رہے ہیں کہ جب یہ کہتے ہیں کہ 711 جو عیسوی کے اندر جو ہے وہ اس وقت بنی امیہ کی حکومت تھی. ہمارے سو اختلاف کسی کے ساتھ ہوں لیکن بنو امیہ کے جو ہے وہ اس دور کے اندر بھی اسلام کی بے شمار جو ہے وہ جگہوں پر انہوں نے ترقی کی اور بڑی جو ہے وہ بڑے اچھے طریقے سے انہوں نے نظم و نسق قائم کیا, اور بڑی جو ہے وہ بہت بے شمار جو ہے یہ اسلامی جو سلطنت تھی کافی دور دراز تک ان کے دور میں پھیلی. تو ان کے دور کے اندر ہی یہ موسیٰ بن نصیر جو تھے یہ شمالی افریقہ کے گورنر تھے, اور ولید بن عبد الملک جو تھے یہ ان کے اس وقت کے خلیفہ تھے بنو امیہ کے دور میں. سن یہ ساتویں صدی کے جو ہے وہ شروع کی بات ہے. تو 711 کے اندر جو ہے انہوں نے آ کر یہاں پر جو ہے وہ جبرالٹر جبل طارق بن زیاد کی جو ہے سربراہی میں یہ جبرالٹر پر پہنچے, وہاں پر قبضہ کیا. پھر اس کے بعد وہ آگے چلتے چلتے تقریباً 4-5 سال کے دوران انہوں نے تقریباً یہ سارا جو اسپین ہے اسپانیا سارے کے سارے اس پر جو ہے کنٹرول کر لیا, اور جو مخالف فوجی تھے ان کو شکست دے دی. اب اس کے بعد یہ ہوا کہ پھر وہ سلسلہ چلتا رہا, وہ کافی عرصہ تک جو انہوں نے مکمل کنٹرول سنبھالا. اور یقین کریں کہ یہ جو اندلس تھا, اندلوسیا بھی جس کو کہتے ہیں, اور اس کے جبل طارق جبرالٹر کہا جاتا ہے جی, اسی طریقے سے غرناطا جو ہے جو اس کو وہ بھی بڑا عرصہ دراز تک وہ دارالحکومت رہا, اس کا بھی کوئی نام کوئی ہے آج کل اس کو مختلف طریقے سے پکارتے ہیں. برحال یہ چلو ایک الگ بحث ہو جائے گی, لیکن آج بھی وہاں پر جو ہے وہ اسلامی کلچر اور جو وہ تاریخ جو وہاں پر نظر آتی ہے. کردبہ جو تھا جس کو مسجد کردبہ بھی کہتے ہیں, آج وہاں پر نماز تو نہیں ہے لیکن کم از کم باقی جو ہے وہ لوگ جا کر دیکھتے ہیں. تو یقین کریں ان ایسے ایسے شاہکار لوگوں نے تعمیر کر دی. وہ مسلمانوں کی دلچسپی تھی. آج مسلمانوں کی دلچسپی کیا ہے دیکھیں نا, آج کی مسلمان کی دلچسپی کیا ہے. انہوں نے وہاں پر جو ہے وہ کچھ تاریخ کے اندر یہ ہے کہ تقریباً 700-800 سال تک انہوں نے وہاں پر حکومت کی. چلو اس کے اندر مختلف دور رہے, کیونکہ جب بنو امیہ کا خاتمہ ہوا جی عباسی خلفاء تقریباً یہ 750 کے میرے خیال میں ادھر ادھر جو ہے بنو امیہ کی حکومت جو تھی اموی خاندان کی حکومت ختم ہو گئی. پھر عباسی خلفاء آ گئی. پھر عباسی خلفاء جو ہے وہ جب آئے تو پھر وہاں سے جو ہے وہ ایک ان کے جو امیہ خاندان کے ہی ایک آدمی وہ وہاں سے جو ہے وہ کسی طریقے سے فرار ہو کر یہاں پر پہنچے, اور پھر وہاں پر انہوں نے اپنی ٹیم تیار کر لی. اور اس کے بعد پھر وہ لڑائی جھگڑا آپس میں بھی جاری رہا, جہاں ہر طریقے سے وہ جہاں پر جاری تھا, پر یہاں پر پھر انہوں نے اپنی حکومت بنا لی. پھر اسے دراز تک نظام چلتا رہا. کہنے کا مقصد یہ ہے کہ پھر مسلمانوں نے اس یہاں پر بڑے بڑے سائنسدان پیدا ہوئے, بڑے بڑے جناب سکالر, بڑے بڑے لوگ یہاں پر جو ہے مرکز تھا, یہاں سے لوگ جو ہے وہ تعلیم حاصل کرنے کے لیے وہ جنگ پر یہاں پر جاتے سیکھتے یہاں پر. بہرحال پھر آہستہ آہستہ جب پھر وہی بات ہوئی, وہ اوجے کمال ایک وقت ہمیں ملا, لیکن جب آہستہ ہم نے کام اصل میں رستہ چھوڑ دیا تو پھر وہ وجہ ہمارا ختم ہونا شروع ہو گیا، ہمارے اندر سے اختلافات شروع ہو گئے، جب ہم تقسیم ہونا شروع ہو گئے، تفریق کا شکار ہو گئے، کرتے کرتے ہماری حکومتیں ہر طرف سے ہم سے جو لوگ چھیننا شروع ہو گئے۔ اور یہ اسی وقت یاد رکھیں کہ جب تفریق ہوتی ہے، تقسیم اور تفریق جب یہ آپس میں اس طرح تفریق کا سلسلہ ہوتا ہے، تو باہر جو لوگ تاریخ کے اندر دیکھیں گے، وہ باہر جو لوگ ہیں وہ تو دیکھیں نا، کبھی کبھار آپ دیکھا ہوگا کہ دوسروں لوگوں کو جو آنے کی ضرورت نہیں، ہمارے اپنے ہی کافی ہیں۔ اور بے شمار آپ دیکھیں کہ جس طریقے سے آج دنیا کا نظام چل رہا ہے، اللہ پاک ہمیں عزت و تکریم عطا فرمائے۔ بہرحال لمحہ صاحب کی بات یہ تھی کہ مرد وادیوں میں گونجی آزاں ہماری، سے سیلے رواں ہمارا، تو جو ہمارا وہ سیلے رواں تھا، وہ جو ہمارا بہت بڑا لشکر تھا، وہ ہمارا بہت بڑا جو قافلہ تھا، جب چل پڑا تو کسی کی طاقت نہیں تھی جو اس کو روک سکے۔ علامہ صاحب لکھا تھا، یہ غازی یہ تیرے پر اسرار بندے، جنہیں تو نے بخشا ہے ذوق خدائی۔ وہ کہتے ہیں کہ جب یہ فرسٹ ٹائم جو تھے نا، فرسٹ ٹائم کو تھوڑا سا ایک معمولی سے کچھ 50 یا 100 200 بندے جو ہے وہ اس اسپین کے اندر داخل ہوئے نا، تو وہاں پر ان کی ایک جھڑپ ہوئی، انہوں نے پھر وہ جو وہاں کی جو فوج تھی اس کو ختم کر دیا۔ تو پھر وہ جب وہ بادشاہ کے پاس وہ پہنچے جن کو شکست ہوئی، انہوں نے دیکھا، ہم نے ایسے لوگ دیکھے ہیں جن کے پہلے زندگی کبھی نہیں دیکھا، ایسے جنگجو، ایسے ٹرین شدہ لوگ، ایسے طاقتور۔ آج ہماری کیا سی حالت ہے جی؟ کہتے ہیں شاہین جی ہے دونوں کی پرواز جی، استغفر اللہ جی، جب یار پھر وہ کہاں شاہین، وہ ہے دونوں کی پرواز ایک ہی فضا ہے جی، شاہین کا جہاں اور ہے کرگس کا جہاں اور۔ یہ شاہین کون ہے، کرگس کون ہے، یہ تو وقت بتائے گا۔ بہرحال آج کے مسلمان کو ضرورت اس امر کی ہے کہ ہم سب کچھ زبانی کلامی نہیں بلکہ عملی مسلمان بننے کی کوشش کریں، ہم صحیح راستے پر چلیں، نبی پاک صلی اللہ علیہ وسلم کے اس راستے پر چلیں جس پر چل کر صحابہ کرام رضی اللہ اجمعین نے اولیاء اعظم بزرگوں نے عزت تکریم حاصل کی، آج ہم دوبارہ وہ عزت تکریم حاصل کر سکتے ہیں۔ لیکن اس کے لیے ہمیں توبہ تو نصوح کرنا پڑے گا، ہمیں نیا تجدید عہد کرنا پڑے گا، ایک نیا عہد ہم نے لوگوں کے ساتھ اپنے آپ کے ساتھ کرنا ہے۔ کم از کم جب یہ کام کرنا شروع کر دو، اپنے آپ کو ٹھیک کرو گے، دنیا ٹھیک ہونا شروع ہو گئی۔ فارمولا ادھر سے ہے، اندر کو ٹھیک کرو گے باہر ٹھیک ہونا شروع ہو جائے گا، گھر کو ٹھیک کرو گے باہر ٹھیک ہونا شروع ہو جائے گا، ملک کو ٹھیک کرو گے دوسرے ملک ٹھیک ہونا شروع ہو جائیں گے۔ ہم جو ہے وہ دوسروں کو پہلے ٹھیک کرنے کی کوشش کرتے ہیں، ہم خود ٹھیک نہیں ہونا چاہتے، اس طریقے سے کبھی ترقی نہیں ہوتی۔ اللہ پاک ہمیں دائیں سے فرمائے، غلطی گستاخی کی۔
1: Listen to Link FM on the move by downloading the Link FM app.
2: Do you want to make a difference in your community? Join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact